0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त।
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASTB@nepalpolice.gov।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अल्पत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरहेको हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ। AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरहेको हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे भोगे

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सृजना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512992200।
1: टोल फ्री 11 77।
2: इमेल astv@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सृजना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astv@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तँ पनि फसिस अब। भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबै हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरहेको हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: है रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरहेको हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अल्पत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: त पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव व्यतिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव व्यतिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह

0: सञ्चालन गर्न सहयोग हुनेछ।
1: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अलपत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
0: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त।
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512992200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: आइडीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई नेपालमा केही काम पाइन्न त
0: पनि फसिस अब भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त
1: आबुई हो र दाई
0: अनि के त काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन् अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त
1: ओहो कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई
0: सुन रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै दुःख पाउने बाटो पनि हो काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ कुरो बुझिस
1: बुझे दाई
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे भोगे शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन इमेल व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाडौँ
2: मोबाइल 98512 92200
1: टोल फ्री 1177
2: इमेल ASPB@nepalpolice.gov.np

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: भाइ रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: भाइ रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अलपत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: हेरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबै हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरहेको हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASTB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: भाइ रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astv@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512992200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तँ पनि फसिस अब। भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: दिदीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरहेको हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: हिरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astv@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: आइडीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई नेपालमा केही काम पाइन्न त
0: पनि फसिस अब भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त
1: आबुई हो र दाई
0: अनि के त काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन् अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त
1: ओहो कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई
0: सुन रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै दुःख पाउने बाटो पनि हो काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ कुरो बुझिस
1: बुझे दाई
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे भोगे शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन इमेल व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाडौँ
2: मोबाइल 98512 92200
1: टोल फ्री 1177
2: इमेल ASPB@nepalpolice.gov.np

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अल्पत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: नागरिकहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अलपत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astv@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अलपत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अल्पत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: है रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: त पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबै हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASTB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: त पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानुनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: हिरिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबै हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल astv@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: त पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव व्यतिरेखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव व्यतिरेखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512992200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: त पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: ओइ रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरहेको हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: आइडीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: भाइ रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानुनी बाटो त हो नै।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: ओइ रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानुनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त।
0: त पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अल्पत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: है रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुन्दिनस् त?
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अल्पत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव व्यतिरेखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव व्यतिरेखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512992200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एलिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त।
0: त पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: भाइ रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तँ पनि फसिस अब। भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई।
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: भाइ रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अलपत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 11 77।
2: इमेल ASTV@nepalpolice.gov

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एलिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 11 77,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: भाइ रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र 100 भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: दिल्लीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई नेपालमा केही काम पाइन्न
0: त पनि फसिस अब भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त
1: अबुई हो र दाई
0: अनि के त काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन् अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त
1: ओहो कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई
0: सुन रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै दुःख पाउने बाटो पनि हो काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ कुरो बुझिस
1: बुझे दाई
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे भोगे शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन इमेल व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाडौँ
2: मोबाइल 98512992
1: टोल फ्री 1177
2: इमेल ASPB@nepalpolice.gov.np

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: एरीमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: आबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512992200।
1: टोल फ्री 1177।
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astv@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बीमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सोभन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परि वा अन्य कुनै कारणले अलपत्र परि करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: है रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुइ हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASTV@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: पनि फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका

0: भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200।
1: टोल फ्री 1177।
2: इमेल ASPB@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले ₹1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले ₹2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अल्पत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अल्पत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: AWO इन्टरनेसनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिकासँगको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: रिमा, कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामय भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबुई हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल astb@nepalpolice.gov.np।

0: स्वास्थ्य नै अमूल्य धन हो। मानिसलाई कुनै पनि समय कुनै पनि रोग लाग्न सक्छ। उपचार अभावका कारण कैयौं मानिसहरूले ज्यान गुमाइरहेका हुन्छन्।
1: आर्थिक अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले उच्च प्राथमिकताको साथ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।
2: समयमै स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवाको सहज पहुँच, वित्तीय संरक्षण र गुणस्तरयुक्त स्वास्थ्य सेवा प्राप्त गरौं।
1: नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड।

0: वैदेशिक रोजगारीमा जाने 3 वर्षसम्मको करार अवधि भएका कामदारहरूले रु 1500 र सो भन्दा बढी करार अवधि भएका कामदारहरूले रु 2500 नेपाल सरकार वैदेशिक रोजगार बोर्डको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यसरी नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको कोषमा रकम जम्मा गर्दा हुने फाइदाहरू यस प्रकार छन्।
1: वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारको सदस्यको शैक्षिक तथा स्वास्थ्य उपचारमा सहयोग उपलब्ध हुनेछ।
0: वैदेशिक रोजगारमा गएका महिला कामदारको बाल बच्चा उचित संरक्षणको लागि शिशु स्याहार केन्द्र स्थापनामा सहयोग पुग्नेछ।
1: विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई उद्धार गरी सुरक्षित राख्नका लागि सुरक्षित गृह सञ्चालन गर्न सहयोग हुनेछ।
0: दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि नसकिँदै स्वदेश फर्केका कामदारका लागि पुनः एकीकरण तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ।
1: विदेशमै निधन भएको र करार अवधि समेत समाप्त भएको अवस्थामा त्यस्ता मजदुरको शव नेपाल ल्याउनका लागि सहयोग पुग्नेछ।
2: एडब्ल्यूओ इन्टरनेशनलको आर्थिक सहयोग तथा राक्सिराङ र बागमती गाउँपालिका संघको साझेदारीतामा सामाजिक हितका लागि नारी शिव सिर्जना केन्द्र हेटौडा मकवानपुरद्वारा जारी सन्देश।

0: हिरिमा कता हिँडे कि हातमा पासपोर्ट बोकेर?
1: भिजिट भिसामै भए पनि विदेश जानु पर्यो भनेर दाई, नेपालमा केही काम पाइन्न त?
0: तपाईँ फसिस अब, भिजिट भिसामा काम गर्ने गरी विदेश गएका धेरै नेपालीहरू काम नपाएर बिचल्लीमा परेको कुरा सुनिदिनुहोस् त।
1: अबै हो र दाई,
0: अनि के त, काम पाइहाले पनि पारिश्रमिक नपाएर अलपत्रमा परेका छन्, अपहरणमा परेका छन् भन्ने समाचार त आइरह हुन्छ त।
1: ओहो, कस्तो डर लाग्दो कुरा गर्नुभयो दाई।
0: सुन, रोजगारीका लागि भिजिट भिसामा विदेश जानु गैर कानूनी बाटो त हो नै, दुःख पाउने बाटो पनि हो। काम गर्न विदेश जानु छ भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर सरकारी स्वीकृत प्राप्त मेन पावर कम्पनीको सहयोगमा मात्र जानुपर्छ। कुरो बुझिस?
1: बुझे दाई।
2: नेपालमा वा नेपाल बाहिर मानव बेचबिखन सम्बन्धी कुनै पनि समस्या देखे, भोगे, शंका लागे वा विदेशमा लगेर अनैतिक काममा लगाएमा फोन, इमेल, व्हाट्सएप र भाइबर मार्फत हामीलाई जानकारी दिनुहोला।
1: नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल, काठमाडौँ।
2: मोबाइल 98512 92200,
1: टोल फ्री 1177,
2: इमेल ASTB@nepalpolice.gov.np।